0: सवारी साधन चल्न नसक्दा साना ट्रक मार्फत चिनी बिस्तारै काठमाडौँ भित्रिरहेको राज भण्डारीले जानकारी दिनुभएको छ। यसैबीच 1% भन्सार महसुल छुटमा भारतबाट चिनी आयातको प्रक्रिया पनि सुरु भएको छ। पहिलो चरण अन्तर्गत करिब 2500 टन चिनी वीरगंज नाका आइपुगेको छ। थप 5000 टन चिनी पनि आयातको पाइपलाइनमा रहेको साल ट्रेडिङले जनाएको छ। ट्रेडिङले आफ्ना बिक्री काउन्टरबाट प्रति केजी 105 रुपियाँमा चिनी बिक्री गरिरहेको जनाएको छ। चाडपर्वका बेला बजारमा चिनीको कृत्रिम अभाव र मूल्य वृद्धि हुन नदिन सरकार र मातहतका सार्वजनिक संस्थानले आपूर्ति व्यवस्थापन तीव्र पारेको दावी गरेका छन्। तर बजारमा भने चिनीको अभाव देखिएको छ, साथै मूल्य पनि अत्यधिक वृद्धि भएको छ। प्रहरीले विराटनगरमा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकबाट 10 लाख भन्दा बढी नगद मोबाइल र फलामका रड फेला पारेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा 10,03,000 बढी नगद, 2 मोबाइल, 8 फलामे रड, बेल्चा र फलामका पाइप बरामद भएको छ। मोरङ प्रहरीका अनुसार यसअघि नाइके र चौकीदारको समूहले कब्जामा राखेर रा अन्य कैदीलाई यातना दिँदै आएको यो ब्लकबाट पीड़ित कैदीहरूले 37 जनालाई बाहिर निकालेर प्रहरीलाई जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई भित्र प्रवेश गर्न सहज भएको थियो। बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनुपर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिइएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ। थप डेभिस सिभिल्स म्याकिनबाट।
1: The Ministry of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
2: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right, that needs to change. It comes back to the effect on the family. Because it does affect families, and our, I'm sure we would agree, wonderful service personnel deserve better.
1: The committee also discussed a 1996 deal for the MOD to sell and lease back properties from Annington Homes, an agreement that ended up costing them £14.5 billion over 3 decades. MOD Permanent Secretary Jeremy Pocklington told MPs that lessons would have to be learned from that deal.
3: I think the most important lesson is the importance of government taking a long-term view of the stewardship of a national asset. That is how I feel. I know that's how the Defence Secretary would feel about this issue. And that needs to be the most important thing rather than the short-term pressures.
0: Nepal SEC Premier Cup-ko final-ma pugeko cha. Aile sammaka khabar yeti nai. Namaskar.
4: यो BFBS कुल घर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विपक्षी श्रम संस्कृति पार्टीका नेताले चिलिमे श्रमिकको उद्धार कार्यमा सरकारी अधिकारीमाथि दबाव बढाएका छन्। सांसद हर्क साम्पाङले रसुवाको सुरुङ पारी बिजुलीको तार तान्ने क्रममा सो जिल्लाका सिडिओलाई सोध्नु भएको छ।
4: सुरुङको लागि चाहिँ झन् छिटो लानुपर्ने थियो बिजुली,
5: छिटोको छिटो थियो। हिजो त्यहाँ माया बर्बु कि नत्र हिजै पुग्थ्यो क्या त्यहाँ, त्यहाँ काम भएन उता पारीपट्टि, नत्र भए हिजै पुग्थ्यो त्यहाँ त लाइन।
4: आज 9 बजीदेखि काम सुरु गर्ने भन्दै हुन्छ, तर आज काम 9 बजी सुरु भएन क्या यहाँ फिल्डमा,
5: यता भएन, यताको पारीकोपट्टिले भएन। तत्र हामी त बिहानै आउँथ्यो नि आउनु त, त्यही कारण
4: ढिलो आउनुभएको
5: आज त, आज अलिक ढिलै हुन्छ।
3: सुरुङमा सेनाको एक टोली भित्र पुगेर खोजी गरिरहेको छ भने नभेटिएको खण्डमा माटो फालेर मूल सुरुङ खन्दै भित्र जाने दोस्रो विकल्पमा पनि काम भइरहेको छ। चिलेमे सुरुङमा 6 जना थुनिएको विश्वास गरिएको छ। खाद्य स्वच्छता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका कारण गर्भवतीले नालीमाथि बच्चा जन्माउन बाध्य भएको 70 घटनाको छानबिन गर्ने भएको छ। राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्री निशा मेहताले बताउनु भएको छ। हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने भएकोले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ। घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको उहाँले बताउनु भएको छ। अस्पतालसँग स्पष्टीकरण समेत माग गरिएको भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी गल्ती वा लापरवाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानून बमोजिम कारवाही हुने उहाँले उल्लेख गर्नुभएको छ। जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ। पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो। यो मुद्दामा भदौ 11 गते तामाङसहित 17 जनालाई दोषी ठहर गरिएको थियो। सहकारीका हजारौँ बचतकर्ताको अर्बौँ रकम अपसलन गरी सङ्गठित ठगी गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तामाङसहित सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। साल ट्रेडिङ कर्पोरेसनले बजारमा चिनीको अभाव हुन नदिने स्पष्ट पारेको छ। कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीका अनुसार हाल संस्थासँग 32-33 हजार बोरा चिनी मौस्ताद छ। यसबाहेक निजी क्षेत्रका स्वदेशी उद्योगहरूबाट लिने निर्णय भएको 12,000 मेट्रिक टन चिनीको भुक्तानी पठाइसकिएको कर्पोरेसनले जनाएको छ। हाल नागडुङ्गा मुगलिन सडक खण्डमा अवरोधका कारण ठूला सवारी चल्न नसक्दा साना ट्रक मार्फत चिनी बिस्तारै काठमाडौँ भित्रिरहेको राज भण्डारीले जानकारी दिनुभएको छ। भोटेकोशी बाढीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
7: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अलि बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्र सेना अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामी उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छन्, राम्रो भएको छ।
6: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
8: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ।
3: आज पवित्र कुश घरघरमा भित्राएर कुशे औसी पर्व मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने विश्वास रहिआएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसद प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो 1 बजे सिमन्द्रबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज विभिन्न 6 समितिको बैठक पनि बस्दैछ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको काम जारी रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल
4: पछिल्लो तथ्याङ्क अनुसार 141 जना जनशक्ति स्थलगत रूपमा परिचालन गरी हालसम्म 9,900 व्यक्तिसँग स्थलगत रूपमा पहुँच पुगेको छ भने 7,314 जनालाई आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ। मनोसामाजिक परामर्श वा सहायता आवश्यक परेमा स्थानीय स्तरमै उपलब्ध सेवा वा टोली टेली मनोपरामर्श सेवा लिनुहुन मन्त्रालय आग्रह गर्दछ। बाढीका प्रभावित स्थान होल्डिङ सेन्टर स्वास्थ्य संस्था तथा अन्य अस्थायी संरचनाहरूमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अन्य मन्त्रालय तथा मातहतका निकाय प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको छ। साथै माग अनुसार औषधि तथा औषधिजन्य सामग्रीको नियमित रूपमा आपूर्ति व्यवस्थापन गरिएको छ।
3: स्वयम्भू चैत्यको अमिताभ बुद्धलाई घरमा ल्याई पूजाआजा गरी दान गर्ने नरा पञ्जरा पञ्चदान कार्यक्रममा हजारौं भक्तजन सहभागी भएका छन्। काठमाडौँको ज्ञानमाला भजन खल तथा चम्मती नेवा खलाका संरक्षक पूर्णकाजी ज्यापूको आयोजना तथा चम्मतीवासीको सहयोगमा कार्यक्रम गरिएको हो। परम्पराअनुसार पञ्चदान ग्रहण गर्नका लागि साक्खे तथा बज्राचार्य समुदायका चुडाकर्म गरिसकेका व्यक्तिले मात्र दान ग्रहण गर्न पाउने चलन छ। ज्ञानमाला भजन खलका अध्यक्ष पूर्णकाजी ज्यापूका अनुसार 9,000 भक्तजनले पञ्चदान ग्रहण गरेका छन्।
5: पुण्यको फल पाओस् पायो भने हिजो 10 गतेको त्यस्तो घटना नहोस्, यहाँ बाढे आए पनि सानसानो होस्, यहाँ ठुलो ठुलो भूकम्प नलागोस्, यहाँको मान्छेले जहिले पनि शान्ति मिलोस्, रोग भनेको कहिले पनि नआओस्, रोग आए पनि सानसानोमा रोग त आउनु पऱ्यो, आए पनि ठुलो नआओस्। हाम्रो हामीलाई भगवान्ले वरदान दियो भने त्यो हाम्रो नेपाली जनता सुख शान्ति मिलोस्, यही हो हाम्रो कामना।
3: भोटेकोसी त्रिशुली बाढीबाट 11 आयोजनाका 916 जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
6: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। इपानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। इपानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इपानले जनाएको छ। उद्धारका क्रममा 1 जनाको शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा 3 जना सम्पर्कविहीन छन्। 5 जनाको सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 जनालाई सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्रमा 6 जना सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 जना कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 जना सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र, देवीघाट जलविद्युत केन्द्र, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्।
3: 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागि 25 वर्ष अघि अलकायदाले अपहरण गरेका 4 विमान अमेरिकी भवनहरूमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 जनाले ज्यान गुमाएका थिए। मारिनेमा 67 जना बेलायती नागरिक पनि थिए। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले फ्लोरिडाको एक विद्यालयमा गएका बेला घटनाको खबर थाहा पाएको क्षण अहिले सम्झनु भएको छ।
7: I don't have much time to process that, but it was pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me and her family and her country. And so it was a moment of clarity.
3: र आज पवित्र कुश घर घरमा भेटाएर कुशे औँसी पर्व मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली 3A आयोजनाको सुरुङबाट उद्धार भएका घाइतेले सीसीटीभीबाट बाढी आएको देखेपछि कार्यस्थलमा भागदौड मचिएको बताएका छन्। छाउनी अस्पतालमा भेट्न आएका विद्युत प्राधिकरणका अधिकारीसँग कर्मचारी सञ्जय शाहले नियन्त्रण कक्षबाट सीसीटीभीमा बाढी आएको देखेपछि सबैलाई भाग्न भनेको बताउनु भएको छ। विद्युत गृहमा 40 बढी कार्यरत रहेकामा शाह र कवीर महर्जन बाहेक भागेका अन्य कर्मचारीको यकिन भएको छैन। शाहले कन्ट्रोल रूमबाट सीसीटीभीमा ठूलो बाढी आएको देखेपछि सबैलाई भाग्न आग्रह गर्दै आफू पनि सुरक्षित स्थानतर्फ जाने क्रममा अँध्यारोमा फँसेको बताउनु भएको प्राधिकरणले उल्लेख गरेको छ। उपचाररत शाह र कवीर महर्जनको स्वास्थ्य अवस्था सुधारमुख रहेको प्राधिकरणले जनाएको छ। घाइतेलाई भेट्न प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रशासन निर्देशनालयका प्रमुख शिवकुमार अधिकारी लगायत जानुभएको थियो। वान आरजीआरका कलर सर्जन तेज पाइजाले रोयल मिलिटरी एकाडेमी आरएमएएसमा इन्स्ट्रक्टरको पद सम्हाल्नु भएको छ। स्यान्डर्समा क्रियाशील गोर्खा कम्पनी सेताङमा प्लाटुन सार्जनको जिम्मेवारी तथा कमान्डिङ अफिसरको क्वाइन पाएपछि उहाँले नयाँ भूमिका लिनुभएको हो। एकाडेमीमा निर्वाह गरेको जिम्मेवारीका लागि समेत उहाँले सो क्वाइन पाउनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। इन्स्ट्रक्टरको पदमा रहेर उहाँले अफिसर क्याडेटलाई तालिम तथा प्रशिक्षण दिनुहुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभरि हुँदै यात्रा गर्न भदौभरि पर्खनुपर्ने भएको छ। प्रधानमन्त्री कार्यालयले कृष्णभीरमा पहाड काटेर 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न एकैपटक 10 मसिन र 30 कर्मचारी खटाइएको जनाएको छ। बाटोमा दिनको 14 काम गर्न सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फ यातायात खुलाउने काम पनि साथसाथै भइरहेको कार्यालयले उल्लेख गरेको छ। यही भदौ 10 बाढीका कारण कृष्णपुर क्षेत्रको सडक कमजोर बनेको थियो। सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 द्रुत अध्ययन गरी पहाड काटेर नयाँ ट्र्याक बनाउन पहिलो विकल्प सुझाएका थिए। सही विकल्प अनुसार काम गरिएको हो। भदौ 24 घटनापछि सक्रिय राजनीतिमा पुनरागमन गरेका कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बाढीपछिको पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। नुवाकोटका विभिन्न क्षेत्रको भ्रमण गरेपछि पूर्व प्रधानमन्त्री देउवाले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ। अस्सी वसन्त पार गरिसकेका देउवाले अदालत र निर्वाचन आयोगको निर्णयका बावजुद आफ्नै पार्टी सभापति हो भन्दै आउनु भएको छ। भोटेको सी त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रुपियाँ बढी लाग्ने अनुमान गरिएको छ।
4: बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड र दीर्घकालका लागि 94 करोड 40 लाख बराबर खर्च हुने अनुमान छ। प्रतिवेदनले समावेशी पुनस्थापनाका लागि तत्काल 15 करोड आवश्यक रहेको देखाएको छ। यो रकम असुरक्षित र सीमान्तकृत समुदायका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको पुनस्थापना र पुननिर्माणमा खर्च हुनेछ।
3: पुल बनेपछि सुनसरीको चौतारा क्षेत्र पूर्वी नेपालकै उदाउँदो पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। 11 वर्षअघि सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रले समेत नयाँ गति पाएको हो। धार्मिक दृश्यले चौतारालाई पूर्वको हरिद्वार भनेर चिनिन्छ। इटहरीबाट घुम्न आएका दीपक गिरी
5: चौतारा आउँथ्यौँ र यो बाटोमा हामीले पैदलै हिँडेर हामी धरानसम्म जाने
2: र कलेज छुट्टी भएको बेलामा घर जाने बाटो थियो। अहिले यो मदन भदन जारी लोकमार्गको सत्र भन्ने ठाउँमा यहाँ पुल बनाएको छ र यो बाटो पनि बिच भएको छ। पहिलेको भन्दा अहिले 20-22 वर्ष 25 वर्षमा चाहिँ धेरै नै विकास भएको छ।
3: खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिलिमे सुरुङ उद्धारमा विद्युत गृहसम्म पुग्न 100 मिटर मात्र बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। आयोजनामा काम गरेका पूर्व मन्त्री तथा विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारकर्मीहरू सुरुङको 120 मिटरसम्म पुगिसकेको जानकारी दिनुभएको छ। भित्र उद्धारकर्मी जानुका साथै विद्युत गृह जाने मुख्य पहुँच सुरुङ मार्गमा सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा ढुङ्गा हटाउने कार्य तीव्र रूपमा भइरहेको उहाँको भनाइ छ। च्याफ्रुबेसीबाट एस्काभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढेको उहाँले बताउनु भएको छ। सुरुङमा सडक हुँदै एस्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउने उहाँको विश्वास छ। यता विपक्षी श्रम संस्कृति पार्टीका नेताले चिलिमे सुरुङको उद्धार कार्यमा सरकारी अधिकारीमाथि दबाव बढाएका छन्। सांसद हर्क साम्पाङले रसुवाको सुरुङ पारी बिजुलीको तार तान्ने क्रममा सो जिल्लाका सिडिओलाई सोध्नु भएको छ।
4: सुरुङको लागि चाहिँ झन् छिटो लानुपर्ने थियो बिजुली।
5: छिटो त छिटो थियो, हिजो त्यहाँ माया बाटो पुग्यो, नत्र हिजै पुग्थ्यो क्या त्यहाँ। त्यहाँ काम भएन उता पारीपट्टि, नत्र भए हिजै पुग्थ्यो त्यहाँ त लाइन।
4: आज 9 बजीदेखि काम सुरु गर्ने भन्दै हुन्छ, तर आज काम 9 बजी सुरु भएन क्या यहाँ फिल्डमा।
5: के त भएन, यताको पारीको पट्टिले भएन, तत्र हामी त बिहानै आउँथ्यौँ नि आउनु त, त्यही कारण
4: ढिलो आउनुभएको यहाँ।
5: आज त आज अलिक ढिलै भयो।
3: सुरुङमा सेनाको एक टोलीभित्र पुगेर खोजी गरिरहेको छ भने नभेटिएको खण्डमा माटो फालेर मूल सुरुङ खण्डभित्र जाने विकल्पमा पनि काम भइरहेको छ। सुरुङमा 6 जना थुनिएको विश्वास छ। त्रिशुली मुगलिङ करिडोरमा क्षतिग्रस्त 20 झोलङ्गे पुलमध्ये 6 मर्मत कार्य आगामी 10 दिनभित्र सकिने भएको छ। पुलका फलामे लट्ठा सुरक्षित रहे पनि मानिस हिँड्ने भाग डेकमा भने बाढीले बगाएको भन्दै नयाँ डेक खरिदका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। क्षति पुगेका बाँकी 14 झोलुङ्गे पुललाई पनि आगामी 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढाइएको छ। करिडोरमा थप 33 झोलुङ्गे पुलको भने पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको कार्यालयले उल्लेख गरेको छ। पुनर्निर्माणका लागि आवश्यक पर्ने फलामे लट्ठा बुल्डक ग्रिप्स लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बलपत्र आह्वान गरेको छ। बलपत्र आगामी असोज 5 गते खोलिने तय भएको छ। बाढी आउनु पूर्व रसुवादेखि मुगलिनसम्मको प्रभावित क्षेत्रमा 64 झोलुङ्गे पुल थिए। बाढीबाट 11 आयोजनाका 916 सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।
6: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। यी प्लानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। यी प्लानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 कार्यरत थिए। यो मध्ये हालसम्म 878 उद्धार गरिएको छ भने 545 सम्पर्कविहीन रहेको इपानले जनाएको छ। उद्धारका क्रममा 1 शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटे कोशी जलविद्युत आयोजनामा 3 सम्पर्कविहीन छन्। 5 सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्रमा 6 सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र, देवीघाट जलविद्युत केन्द्र, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका कारण गर्भवतीले नालीमाथि बच्चा जन्माउन बाध्य भएको भन्ने घटनाबारे 70 घटनाको छानबिन गर्ने भएको छ। राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिर एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्री निशा मेहताले बताउनु भएको छ। हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने भएकोले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ। घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको उहाँले बताउनु भएको छ। अस्पतालसँग स्पष्टीकरण समेत माग गरिएको भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी गल्ती वा लापरवाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानून बमोजिम कारवाही हुने पनि उहाँले उल्लेख गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलखान रेडियो हो।

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, धुलो र मैलो जीवन हो, यसैमा बित्ने भयो जिन्दगी।

0: उतै हिँड्दैछु डोबाटोमा, आँसु पुस्ने कोही छैनन्, चिच्याइरहेछु अन्धकारमा, आफ्नो भन्ने कोही छैनन्।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: सोलुखुम्बुको हुङ्गा दुधकोशी करिडोर क्षेत्रमा बाढी आउन सक्ने भन्दै सतर्कता सूचना जारी गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले महाकुलुङ गाउँपालिका हुङ्गा खोलामा पहिरोले 15 मिटर अघिल्लो बाँध बनेको भन्दै फुटेमा बाढी आउन सक्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचना अनुसार हाल थप पहिरो खसिरहेको कारण अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता अपनाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोग संक्रमण जोखिम कम गर्ने सम्पूर्ण उपाय लगाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा आर्यालले हालसम्म कुनै पनि रोगको जोखिम नदेखिएको बताउनु भएको छ।
5: हाल सम्बन्धित सबै तहको समन्वयमा रसुवा र नुवाकोटका सबै होल्डिङ सेन्टर तथा काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा दैनिक रूपमा रोगको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि रोगको प्रकोप वा महामारीको संकेत देखिएको छैन।
4: मन्त्रालयले आजबाट नुवाकोटमा हैजा विरुद्धको खोप अभियान चलाउँदैछ। रसुवामा हिजोबाट खोप लगाउन सुरु गरिएको छ। मन्त्रालयले सब व्यवस्थापनमा पनि काम गरिरहेको जनाएको छ।
5: विगतका विपद र हालैको भोटेकोशी बाढी पश्चात सब व्यवस्थापनमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै मन्त्रालयले विपदका बेला ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी देशका 12 विभिन्न संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेकमा कम्तीमा 50 सब अट्ने क्षमताको फ्रिजर सहितको सब गृह निर्माण तथा क्षमता विस्तार गर्ने निर्णय गरेको छ।
4: भदौ 24 घटनापछि सक्रिय राजनीतिमा पुनरावगमन गरेका कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बाढीपछिको पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। नुवाकोटका विभिन्न क्षेत्रको भ्रमण गरेपछि पूर्व प्रधानमन्त्री देउवाले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ। असी वसन्त पार गरिसकेका देउवाले अदालत र निर्वाचन आयोगको निर्णयका बावजुद आफ्नै पार्टी सभापति हो भन्दै आउनु भएको छ। स्वयम्भू चैत्यको अमिताभ बुद्धलाई घरमा ल्याई पूजाआजा गरी दान गर्ने नरा पञ्चना पञ्चदान कार्यक्रममा हजारौं भक्तजन सहभागी भएका छन्। काठमाडौँको ज्ञानमाला भजन खल तथा चमत्ती नेवा खलका संरक्षक पूर्णकाजे ज्यापूको आयोजना तथा चमत्तीवासीको सहयोगमा कार्यक्रम गरिएको हो। परम्पराअनुसार पञ्चदान ग्रहण गर्नका लागि साक्ये तथा वज्राचार्य समुदायका चुडाकर्म गरिसकेका व्यक्तिले मात्र दान ग्रहण गर्न पाउने चलन छ। ज्ञानमाला भजन खलका अध्यक्ष पूर्णकाजे ज्यापूका अनुसार 9,000 भक्तजनले पञ्चदान ग्रहण गरेका छन्।
6: पुण्यको फल पाओस् पायो भने हिजो 10 गतेको त्यस्तो घटना नहोस्। यहाँ बाढी आए पनि सानसानो होस्, यहाँ ठुलो ठुलो भूकम्प नलागोस्, यहाँको मान्छेले जहिले पनि शान्ति मिलोस्, रोग भनेको कहिले पनि नआओस्। रोग आए पनि सानसानोमा रोग त आउनु पऱ्यो, आए पनि ठुलो नआओस्। हाम्रो हामीलाई भगवान्ले वरदान दियो भने त्यो हाम्रो नेपाली जनता सुख शान्ति मिलोस्, यही हो हाम्रो कामना।
4: भोटेकोशी त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब बढी लाग्ने अनुमान छ।
7: बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन RDNA प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड र दीर्घकालका लागि 94 करोड 40 लाख बराबर खर्च हुने अनुमान छ।
4: 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागि 25 वर्ष अघि अलकायदाले अपहरण गरेका चारवटा विमान अमेरिकी भवनहरूमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 जनाले ज्यान गुमाएका थिए। मारिनेमा 67 जना बेलायती नागरिक पनि थिए। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले फ्लोरिडाको एक विद्यालयमा गएका बेला घटनाको खबर थाहा पाएको क्षण सम्झाउनु भएको छ।
3: I didn't have much time to process that, but it was pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me.
4: Khabar etti nai. Namaskar.
8: Yo, BFBS, Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु क्षति तथा नोक्सानी वित्तीय सहयोग पाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि न्युजिल्यान्डका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। समकक्षी क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन कुराकानीमा शाहले न्युजिल्यान्डको रचनात्मक सहयोग माग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले लक्सनसँग बाढी उद्धार तथा राहतबारे टेलिफोन वार्ता गर्नुभएको छ। वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्य तीव्र पारिएको बताउनु भएको कार्यालयले जनाएको छ। उहाँले बेपत्ता सबै नागरिकको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। कङ्ग्रेस सभापति गगन थापाले आगामी महिना हुने महाधिवेशनलाई लिएर दुधारमा नपर्न भन्नुभएको छ। गिरिजा प्रसाद कोरला फाउन्डेसनको कार्यक्रममा सभापति थापा
4: केही केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन। 4 गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र 16 गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ र महाधिवेशन सम्पन्न गर्न साथै त्यस पछाडि हाम्रो काम भनेको हामी देशभरि जानुपर्नेछ।
3: सभापति थापाले गिरिजा प्रसाद कोरलाले गरेको योगदान जताततै छन् भन्नुभएको छ।
4: त्यो गर्नुभएकोले के हुन्थ्यो भन्ने बारेमा चर्चा भयो, नगर्नुभएको के हुन्थ्यो ल? हाम्रो एभिएसनको सेक्टर नखुलेको भए, ब्याङ्क फाइनेन्सको सेक्टर नखुलेको भए, टेलिकम्युनिकेसनको सेक्टर नखुलेको भए, ट्रान्सपोर्टको सेक्टर नखुलेको भए, डाक्टर साहबले भन्नुभयो मेडिकल कलेजको सेक्टर नखुलेको भए, अब तपाईँको आफ्नो व्यक्तिगत जीवनमा के फरक पार्थ्यो भनेर जुन अनुभव गर्नुभयो, अब सेक्टरको हिसाबले हेरौँ न, नगरेको के भन्ने बारेमा। गिरिजा प्रसादको व्यक्तित्वमा अरू नयाँ थपिने कुरा केही छैन, उहाँ आफै त्यसै पनि हामीले हाम्रो निम्ति त्यसै मान हुनुहुन्छ।
3: त्रिशुली 3A आयोजनाको सुरुङबाट उद्धार भएका घाइतेले सिसिटिभीबाट बाढी आएको देखेपछि कार्यस्थलमा भागदौड मचिएको बताएका छन्। छाउनी अस्पतालमा भेट्न आएका विद्युत प्राधिकरणका अधिकारीसँग कर्मचारी सञ्जय शाहले नियन्त्रण कक्षबाट सिसिटिभीमा बाढी आएको देखेपछि सबैलाई भाग्न भनेको बताउनु भएको छ। विद्युत गृहमा 40 बढी कार्यरत रहेकामा शाह र कवीर महर्जन बाहेक अन्य कर्मचारीको यकिन भएको छैन। शाहले कन्ट्रोल रुमबाट सिसिटिभीमा ठूलो बाढी आएको देखेपछि सबैलाई भाग्न आग्रह गर्दै आफू अनि सुरक्षित स्थानतर्फ जाने क्रममा अँध्यारोमा फँसेको बताउनु भएको प्राधिकरणले उल्लेख गरेको छ। उपचाररत शाह र कवीर महर्जनको स्वास्थ्य अवस्था सुधारमूलक रहेको प्राधिकरणले जनाएको छ। घाइतेलाई भेट्न प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रशासन निर्देशनालयका प्रमुख शिव कुमार अधिकारी लगायत जानुभएको थियो। 1RGRका कलर सर्जेन्ट तेज पाइजाले रोयल मिलिटरी एकाडेमी RMAS इन्स्ट्रक्टरको पद सम्हाल्नु भएको छ। स्यान्डर्स्टमा क्रियाशील गोर्खा कम्पनी सिताङमा प्लाटुन सर्जनको जिम्मेवारी तथा कमान्डिङ अफिसरको कोइन पाएपछि उहाँले इन्स्ट्रक्टरको नयाँ भूमिका लिनुभएको हो। एकाडेमीमा निर्वाह गरेको जिम्मेवारीका लागि समेत उहाँले सो कोइन पाउनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। इन्स्ट्रक्टरको पदमा रहेर उहाँले अफिसर क्याडेटलाई तालिम तथा प्रशिक्षण दिनुहुनेछ। भोटेकोसी त्रिशुली बाढीबाट 11 योजनाका 916 जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
5: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। यी पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। यी पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इपानले जनाएको छ। उद्धारका क्रममा 1 शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा 3 जना सम्पर्कविहीन छन्। 5 जनाको सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभेर हुँदै यात्रा गर्न भदौभरि पर्खनु पर्ने भएको छ। प्रधानमन्त्री कार्यालयले कृष्णभेरमा पहाड काटेर 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न एकैपटक 10 मसिन र 30 कर्मचारी खटाइएको जनाएको छ। बाटोमा दिनको 14 काम गर्न सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट चढान गरिदिएको छ। मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फे यातायात खोलाउने काम पनि साथसाथै भइरहेको कार्यालयले उल्लेख गरेको छ। यही भदौ 10 गते बाढीका कारण कृष्णपुर क्षेत्रको सडक कमजोर बनेको थियो। सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 दिनसम्म द्रुत अध्ययन गरी पहाड काट्ने निष्कर्ष निकालेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका हुङ्गा दुधकोशी करिडोर क्षेत्रमा थुनिएको खोला बग्न थालेको छ। यसअघि खोला थुनिएर ताल बनेको र बाढी आउन सक्ने भन्दै सतर्कता सूचना जारी गरिएको थियो। बाढी पूर्वानुमान महाशाखाले हुङ्गा खोलामा पहिरोले 15 मिटर बाँध बनेको भन्दै फुटेमा बाढी आउन सक्ने जनाए पनि अहिले ठूलो जोखिम नदेखिएको सूचना आएको गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताउनु भएको छ। कस्तो अवस्था हो त्यहाँको, अहिले अवस्था के छ, जोखिम कति रहेको ठान्नु भएको छ यहाँहरूले, अनि पूर्व सूचनाको प्रणाली कस्तो छ?
4: यहाँ अब पनि पहिरो आउँदैन भने त अब त्यत्रो डेन्जर हुँदैन कि भन्ने छ। त्यो सबै माटो चाहिँ बगाइसकेर नि खोला नि त्यहाँबाट त्यो सबै पनि बन्द भएको छैन, आउँदैछ। अनि ठुल्ठुलो ढुङ्गा चाहिँ त्यही ढुङ्गाले चाहिँ अलि रोकिएको छ भन्ने कुरा आएको छ।
3: अनि त्यो खोलाभन्दा तल कति ठाउँमा बस्ती छ, ठुलो बजार छ कि छैन, कस्तो छ?
4: त्यही अहिले बन्द भएको थियो त बस्ती छैन, त्यो ठुलो पानी रोकेर यता आयो भने चाहिँ अलिक तलतिर चाहिँ बस्तीलाई नि जोखिम हुन्छ कि भन्ने हो। तर अहिले त अब पहिरो गएन भने चाहिँ त्यत्रो डेन्जर चाहिँ हुँदैन होला भन्ने कुरा आएछ। त
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोग संक्रमण जोखिम कम गर्ने सम्पूर्ण उपाय लगाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा आर्यालले हालसम्म कुनै पनि रोग नदेखिएको बताउनु भएको छ।
5: हाल सम्बन्धित सबै तहको समन्वयमा रसुवा र नुवाकोटका सबै होल्डिङ सेन्टर तथा काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा दैनिक रूपमा रोगको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि रोगको प्रकोप वा महामारीको संकेत देखिएको छैन।
3: मन्त्रालयले आजबाट नुवाकोटमा हैजा विरुद्धको खोप अभियान चलाउँदैछ। रसुवामा हिजोबाट अभियान सुरु गरिएको छ। मन्त्रालयले सब व्यवस्थापनमा पनि काम गरिरहेको जनाएको छ।
5: विगतका विपद र हालैको भोटेकोशी बाढी पश्चात सब व्यवस्थापनमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै मन्त्रालयले विपदका बेला ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी देशका 12 विभिन्न संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेकमा कम्तीमा 50 सब अट्ने क्षमताको फ्रिजर सहितको सब गृह निर्माण तथा क्षमता विस्तार गर्ने निर्णय गरेको छ।
3: रसुवामा बाढीमा परेर भेटिएका सब पहिचानका लागि पोखरामा अहिलेसम्म 25 आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ। एसपी नवीन कार्कीका अनुसार निवेदन मन्जुरी नाममा फर्म भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य जिल्ला प्रहरी कार्यालयबाट भइरहेको छ। बाढीमा परी ज्यान गुमाएका मध्ये 102 सब परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका 76 सबलाई जमिनवानी व्यवस्थापन गरिएको थियो। यस्तै 21 सब पहिचान गरी आफन्तलाई बुझाइएको थियो भने 5 सब अझै पनि अस्पतालमा रहेको जनाइएको छ। सबबाट सङ्कलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब बढी रुपियाँ लाग्ने अनुमान गरिएको छ।
6: बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडिएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ।
3: पुल बनेपछि सुनसरीको चतरा क्षेत्र पूर्वी नेपालकै उदाउँदो पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। 11 वर्ष अघि सुनसरी र उदयपुर जोड्ने कोसी पुल सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रले समेत नयाँ गति पाएको हो। धार्मिक दृष्टिले चतरालाई पूर्वको हरिद्वार भनेर चिनिन्छ। इटहरीबाट घुम्न आएका दीपक गिरी,
7: चतरा आउँछौँ र यो बाटोमा हामीले पैदलै हिँडेर हामी घरसम्म जाने र कलेज छुट्टी भएको बेलामा घर जाने बाटो थियो। अहिले यो मदन भण्डारी लोक मार्गको चतरा भन्ने ठाउँमा यहाँ पुल बनेको छ र यो बाटो पनि बिल भएको छ। पहिलेको भन्दा अहिले 20-22 वर्ष 25 वर्षमा चाहिँ धेरै नै विकास भएको छ।
3: कोशी पुल सञ्चालनमा आएपछि चतरा हुँदै बराह क्षेत्र र उदयपुरका विभिन्न पर्यटकीय क्षेत्रसम्मको आवागमन सहज भएको छ। 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागि 25 वर्ष अघि अलकायदाले अपहरण गरेका 4 विमान अमेरिकी भवनमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 ज्यान गुमाएका थिए। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश.
2: I didn't have much time to process that, but it was pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me.
3: खबर यति नै. नमस्कार, म महेन्द्र.
8: यो BFBS गोर्खा रेडियो हो.

0: Radio.
1: Sainya samudayamah.
2: Relying buddy.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bandhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
4: सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको लापरवाहीका कारण अस्पताल बाहिर सुत्केरी भएको विषयमा आज पनि प्रतिनिधि सभा बैठकमा सांसदहरूले आपत्ति जनाएका छन्। हरेक सुत्केरीले अब निशुल्क सेवा पाउनुपर्ने उनीहरूको माग छ। रासपा सांसद तोसीमा कार्की:
5: आमा सुरक्षा कार्यक्रम, फ्री डेलिभरी, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस्। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ। प्रत्येक अस्पतालमा विस्तृत मटर्नल केयर अडिट, कतिजना सुत्केरी भए, कहाँ पठाइयो, कतिजनाको अपरेसन भयो मात्र होइन, कुन बेला बिरामी आयो, ट्रायल्स भयो कि भएन, अपरेसन गरियो कि गरिएन, डिले कहाँ भयो, फाइनेन्सियल बर्डन थियो कि थिएन र त्यसमा के गरियो भन्ने सम्मको अडिट राखियोस्। राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन् तर राज्यको सेवा बबितासम्म पुगेन। बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस्, चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु।
4: सांसदहरूले बाढी पीड़ितको मानसिक परामर्शलाई पहिलो प्राथमिकतामा राख्न पनि अनुरोध गरेका छन्। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर रेणुका काउचाले पुननिर्माण भनेको भौतिक मात्र नभएको सम्झाउनु भएको छ।
6: अप्पर त्रिशुली एकमा कार्यरत रसुवावासी इन्जिनियर सुरेश सापकोटा बेपत्ता हुँदै गर्दा ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएकी छिन्। उहाँ जस्तै धनजनको क्षेत्री, घरबार गुमाउनुको पीडा, आफन्त गुमाउनुको पीडा, विस्थापन र भविष्यको अनिश्चितताका कारण धेरै पीडितहरू तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसन लगायतका मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। सभामुख महोदय, विपदपछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुननिर्माण गर्नु हो।
4: सांसद गीता गुरुङले राजविराजमा सुत्केरीले अस्पताल बाहिर बच्चा जन्माएको घटना उठाउनु भएको छ।
7: सप्तरीमा आर्थिक अभावका कारण अस्पतालमा बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सडकमा बच्चा जन्माउनु पर्ने हो?
4: बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रदेश सरकार र विभिन्न सरकारी संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको प्रारम्भिक आकलन गरिएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले होल्डिङ सेन्टरमा बसेका 25 जना पीड़ितमा झाडा पखालाको समस्या देखिएको जानकारी दिनुभएको छ। अरू गम्भीर स्वास्थ्य संक्रमण नदेखिएको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु क्षति र नोक्सानी वित्तीय सहयोग पाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि न्युजिल्यान्डका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। समकक्षी क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन कुराकानीमा शाहले न्युजिल्यान्डको रचनात्मक सहयोग माग्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। शाहले लक्सनसँग बाढी उद्धार तथा राहतबारे टेलिफोन वार्ता गर्नुभएको हो। कांग्रेस सभापति गगन थापाले आगामी महिना हुने महाधिवेशन लिएर दोधारमा नपर्न भन्नुभएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सभापति थापा:
8: केही केही साथीले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि, एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन। 4 गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र 16 गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ र महाधिवेशन सम्पन्न गर्न साथै त्यस पछाडि हाम्रो काम भनेको हामी देशभरि जानुपर्नेछ।
4: सभापति थापाले गिरिजाप्रसाद कोइरालाले गरेको योगदान जताततै छन् भन्नुभएको छ।
8: त्यो गर्नुभएकोले के हुन्थ्यो भन्ने बारेमा चर्चा भयो, नगर्नुभएको के हुन्थ्यो? ल, हामीले एभिएसनको सेक्टर नखुलेको भए, ब्याङ्क फाइनेन्सको सेक्टर नखुलेको भए, टेलिकम्युनिकेसनको सेक्टर नखुलेको भए, ट्रान्सपोर्टको सेक्टर नखुलेको भए, डाक्टर साहबले भन्नुभयो मेडिकल कलेजको सेक्टर नखुलेको भए, अब तपाईँको आफ्नो व्यक्तिगत जीवनमा के फरक पार्थ्यो भनेर जुन अनुभव गर्नुभयो, अब सेक्टरल हिसाबले हेर्नु नगरेको के भन्ने बारेमा। गिरिजाप्रसादको व्यक्तित्वमा अरू नयाँ थपिने कुरा केही छैन, उहाँ आफै त्यसै पनि हामीले हाम्रो निम्ति त्यसै मान हुनुहुन्छ।
4: बेलायती सैनिकले प्रयोग गर्ने SA-80 राइफल प्रतिस्थापन गर्ने रक्षा मन्त्रालयको ग्रेबर्न परियोजनामा कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ। प्रतिस्पर्धामा सामेल एउटा कम्पनीको M8 राइफलको अवस्था हेर्न BFPS फोर्सेस न्यूजले पहुँच पाएको छ। कम्पनीको मुख्यालय रहेको अमेरिकाको न्यू ह्याम्पसायर पुगेकी BFPS की सियन ग्रेसजेग मेलबर्नको रिपोर्टमा बन्दुक पड्केको आवाज पनि सुन्न हुनेछ।
9: This is the sound of the M8.
0: You're going to be the first journalist to ever fire the M8. Honestly, not a lot of people have shot it. This is a US Army only thing.
3: Adam Agri is Sig Sauer's director, technical sales and support, and explains how the M8 evolved from its predecessor, the M7.
0: It is.
4: Namaskar.

गोरखा रेडियो हो।

0: tässä on Daima.
1: The Lion Buddy.
0: On Air.
1: Atma.
0: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Gorkha Radio Ho.
3: ग्यास विभागको विषयलाई लिएर रासुपा सांसदहरूले नै सरकारमाथि आक्रोश पोखेका छन्। सांसद आशिका तामाङले ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको आरोप समेत लगाउनु भएको छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासुपा सांसदहरूले टेबल ठोकेर समर्थन गरेका छन्।
4: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो पुच्चै छ जस्तो भएन रहेछ बाबुख महोदय। के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
3: रासुपाकै अर्का सांसद खगेन्द्र सुनारले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
5: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीका कारण अस्पताल बाहिरै सुत्केरी भएको विषयमा आज पनि प्रतिनिधि सभा बैठकमा सांसदहरूले आपत्ति जनाएका छन्। हरेक सुत्केरीले अब निशुल्क सेवा पाउनुपर्ने उनीहरूको माग छ। रासुपा सांसद तोसीमा कार्की:
6: आमा सुरक्षा कार्यक्रम, फ्री डेलिभरी, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस्। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ। प्रत्येक अस्पतालमा विस्तृत मटर्नल केयर अडिट, कतिजना सुत्केरी भए, कहाँ पठाइयो, कतिजनाको अपरेसन भयो मात्र होइन, कुन बेला बिरामी आयो, ट्रायल्स भयो कि भएन, अपरेसन गरियो कि गरिएन, डिले कहाँ भयो, फाइनान्सियल बर्डन थियो कि थिएन र त्यसमा के गरियो भन्ने सम्मको अडिट राखियोस्। राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन् तर राज्यको सेवा बबितासम्म पुगेन। बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु।
3: काँग्रेस सांसद गीता गुरुङले पनि अस्पताल बाहिर सुत्केरी भएको विषयमा सरकारमाथि प्रश्न उठाउनु भएको छ।
7: सप्तरीमा आर्थिक अभावका कारण अस्पतालमा बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो?
3: सांसदहरूले बाढी पीड़ितको मानसिक परामर्शलाई पहिलो प्राथमिकतामा राख्न पनि सुझाएका छन्। सांसद रेणुका काउचा:
8: अप्पर त्रिशुली एकमा कार्यरत रसुवावासी इन्जिनियर सुरेश सापकोटा बेपत्ता हुँदै गर्दा ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएकी छिन्। उहाँ जस्तै धनजनको क्षेत्री, घरबार गुमाउनुको पीडा, आफन्त गुमाउनुको पीडा, विस्थापन र भविष्यको अनिश्चितताका कारण धेरै पीडितहरू तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसन लगायतका मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। सभामुख महोदय, विपद पछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुननिर्माण गर्नु हो।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बराल:
9: सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु, साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार त्यहाँ उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने? म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन माग गर्दछु, आजदेखि साइबर बुलिङ हजारौं यहाँ भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो आज
3: अवस्थ अहिले समका खबर यति नै नमस्कार म कृष्ण
1: यो BFBS गोर्खा रेडियो हो
2: गल्ती मेरै थियो सजाय मैले नै पाउनु पर्दछ जीवनका आहटहरूमा म कहिले भत्किएको हुन्छु म कहिले हराएको हुन्छु जीवनलाई कता कता म हराइसकेको हुन्छु मेरा गल्तीहरू भएका छन् मेरा सोचहरू अवरुद्ध भएका छन् मलाई माफी दिन सक्छु भने माफी देऊ म जीवनलाई अप्नाउने प्रयास गर्नेछु म निरस आँखाहरूमा भरोसाहरू भर्न चाहन्छु म धर्मरायको विश्वासलाई जगाउन चाहन्छु जीवन हो यसको पनि त के भरोसा हुन्छ र मेरा गल्तीहरूलाई माफ गरिदेऊ तिमी गर्न सक्छौ भने

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपा सांसद अप्सना बानुले जेएनजी आन्दोलनमा सहभागी भएकाहरूलाई रिहा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बानु
4: जनताको विश्वासमा बनेको सरकारलाई जनताको आन्दोलन स्वीकार्न कुन संयन्त्रले रोकेको छ? सभामुख महोदय, संविधान कानून भन्दा माथि कोही छैन, तर परिवर्तनका लागि लडेका युवाहरूलाई अपराधी बनाउनतर्फ यदि कानूनका परिभाषा लाग्छन् भने त्यस्ता परिभाषा फेरिनुपर्छ, संशोधन हुनुपर्छ। सभामुख महोदय, यदि आन्दोलनमा सहभागी हुनु नै अपराध हो र जेल नै यसको समाधान हो भने सड़कमा उत्रिनेहरूलाई मात्र होइन सामाजिक सञ्जालबाट आह्वान गरेका सबैलाई जेल हालौ।
3: राष्ट्रपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्त गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ
5: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्याण्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ। अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
3: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँले बताउनु भएको छ। मन्त्री मेहताका अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर बाहिर गएर 5:45 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री मेहताको भनाइ छ।
6: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
3: राज्यपाल सांसद खगेन्द्र सुनारले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
7: सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बराल
8: सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार त्यहाँ उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने? म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन माग गर्दछु। आजदेखि साइबर बुलिङ यहाँ हजारौं यहाँ भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार, होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो आज अन्त्य गर्नुपर्छ। 90% ताली गर्ने घन्टीका पछाडि चिन्ह राखेर साइबर बुलिङ भइरहेका छन्, यो ध्यान आकर्षण गर्ने कि नगर्ने।
3: हवस् त, खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

जिंदगी भरी कति साड़ कति बाढ़ जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा सांसद वर्षमान पुनले सरकारलाई डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन
4: सरकार सच्चियोस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस्, विनम्र हुनुहोस्, सबैको अस्तित्व स्वीकार गर्नुहोस्, डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहन्छ, सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपटक हेर्नुहोस्, हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त हुनेछ।
3: पूर्व मन्त्री पुनले सरकार पूर्ण रूपमा असफल भएको दावी समेत गर्नुभएको छ।
4: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
3: प्रधानमन्त्री भालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्न हुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। राष्ट्रसङ्घको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरमा न्युयोर्कको राष्ट्रसङ्घ मुख्यालयमा हुनेछ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने राईले जानकारी दिनुभएको हो। महासभामा विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको प्रभाव र यसबाट निम्तिएको विनाशकारी नतिजाका बारेमा विश्व समुदायको ध्यान आकर्षण गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुँदैछन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रराज ढकालले प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको जानकारी दिनुभएको छ। आज प्रधानमन्त्रीसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै ढकाल
5: हामीले समग्रमा खास गरेर नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै चाहिँ पूर्वाधारहरू चाहिँ बनाउने त्यो हिसाबमा चाहिँ सरकारको तर्फबाट के कुराहरू हामीले चाहिँ सर्ट आउट गरिदियो भने यो जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सिर्जना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ, त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ सोध्नुभयो। त्यसमा हामीले हरेक सेक्टरको इस्युहरू अब चाहे म्यानुफ्याक्चरिङको कुराहरू, चाहे एक्सपोर्टको कुराहरू, हाइड्रो पावरको कुराहरू, टुरिज्मको चाहिँ कुराहरू लगायत जति पनि भन्नाले नेपालमा खास गरेर निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यौँ त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
3: प्रधानमन्त्रीसँगको छलफलमा ढकाल सहित व्यवसायी विनोद चौधरी, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कल्याण सहभागी हुनुहुन्थ्यो। ग्यास अभावको मौका छोपेर बढी मूल्यमा ग्यास बेच्ने दुई व्यवसायीलाई 3-3 लाख जरिवाना भराइएको छ। उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने कागेश्वरी मनहरा नगरपालिका छ शङ्खडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3 लाख जरिवाना गरेको हो। यो किराना पसलले तोकिएको मूल्यभन्दा प्रति सिलिन्डर 2600 रुपियाँसम्म असुलेर सुगम लगायतका ग्यास बिक्री गरिरहेको फेला पारेको थियो। त्यस्तै ललितपुर बालकुमारीको ग्यास पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिएर मेलोमतेमा आफ्ना मान्छे र पहुँचवालालाई मात्र वितरण गरेको अभियोगमा 3 लाख जरिवाना तिराइएको छ। पम्पले नियम विपरीत अपारदर्शी ढङ्गले ग्यास बिक्री गरेको र बिक्रीको आधिकारिक बिल समेत नराखेको पाइएपछि विभागले कार्यवाही गरेको हो। अनिल किराना पसललाई हिजो र पम्पलाई केही दिन अघि जरिवाना तिराइएको हो। बढी मूल्यमा ग्यास बेचेको पाइएपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले 461 ग्यास सिलिन्डर पनि बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नरिफाँटबाट 183 वसुन्धराबाट 189 भक्तपुरको सूर्यविनायकबाट 75 र इटाछेबाट 14 ग्यास सिलिन्डर बरामद गरेको हो। भक्तपुरको सूर्यविनायकमा सिलिन्डर सहित 5,400 रुपियाँ लिएको पाइएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यवाही हो।

0: રેડિયો સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: ग्रीन आर्मी नेपाल विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द रामपरिया र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। आज धार भएको रेडको पहिलो पेशी आगामी सोमबारका लागि तोकिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तो देखिने पोशाक, दर्जा र चिन्ह प्रयोग गर्दै ग्रीन आर्मी उद्धार तथा राहतमा खटिएको थियो। त्यसपछि ग्रीन आर्मीको होलिया र पहिचानबारे टिप्पणी पनि भएको थियो। प्रधानमन्त्री वालिन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22-28 सेप्टेम्बरसम्म न्यूयोर्कको राष्ट्रसंघ मुख्यालयमा हुनेछ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेका प्रभाव र यसबाट निम्तिएको विनाशकारी परिणामका बारेमा विश्व समुदायको ध्यान आकर्षण गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो सहित 4 विरूद्ध अख्तियारले सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। भ्रष्टाचारबाट कमाएको गैर कानूनी रकम नातागोताका नाममा राखेर शुद्धिकरण ठहर गरेको ठहर गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो। महतोकी श्रीमती माला कुमारी महतो, साली रीना कुशवाहा र साडु भाइ कृष्ण प्रसाद मेहता विरूद्ध मुद्दा दर्ता भएको हो। मुख्य प्रतिवादी रामबाबु महतो र उहाँकी पत्नी माला कुमारीलाई जनही 4,48,79,000 बढी रकम बेगो दावी गरिएको छ। सँगै मनी लाउन्ड्रिङ निवारण ऐन बमोजिम बेगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्न माग गरिएको छ। यसै गरी मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै साली रीना र साडु भाइ कृष्ण प्रसादलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग दावी गरिएको छ। यसअघि महतो विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन अभियोगमा 2082 जेठ 26 गते 4,58,97,000 बिगो दावीसहित मुद्दा पनि विचाराधीन छ। रासुपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
4: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्याण्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ। अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढ़ाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
3: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा माताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री महताका अनुसार 30 बबिता पासवान भदौ 24 बिहान 2 अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बाहिर गएर 4:45 बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री महताको भनाइ छ।
5: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समिति ले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
3: BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी दिँदै परराष्ट्र सचिव राई
4: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषय विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने। साथै नेपालले प्रकृति मैत्री जीवनशैली 46% भन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।
3: संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरसम्म न्युयोर्कको राष्ट्रसंघ मुख्यालयमा हुनेछ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पार्ने पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन लगाएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको अर्को प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको छ। पुष्पलाल केशरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंगसहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्षे उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै वहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब दुईवटा प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। नेपाली सेनाले आज मात्रै बाढ़ी प्रभावित क्षेत्रबाट 30 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार दिउँसो 5:30 बजेसम्म 30 जनाको उद्धार गरिएको हो। 10 भदौमा फोटेको सीमा आएको बाढ़ीपछि नेपाली सेनाले अहिलेसम्म 4,137 जनाको हवाई उद्धार गरेको छ, जसमध्ये स्वदेशी 3,854 जना छन् भने विदेशी 283 जना नागरिक छन्। विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नेपाल अल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मुलुक प्राकृतिक विपत्ति र शोकका बेला बजारमा ग्यासको कृत्रिम अभाव र कालो बजारी मौलाएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन सम्बद्ध विद्यार्थीहरूले निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्लाकार्ड सहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको लाचारीपनप्रति कड़ा व्यङ्ग्य गर्दै जनता अनेक संकटमा किन चाहियो सरकार फोकटमा ग्यासको कालो बजारी बन्द गर लेखिएका प्लाकार्ड बोकेका छन्। ठग्ने र कालो बजारी गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। राप्रपाले कार्यवाही गरेका र कार्यवाही प्रक्रियामा रहेका 7 नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरूङले काठमाडौँ चितवन दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउन भन्नुभएको हो। उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट, गिरबहादुर तामाङ पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेको र मोनिका श्रेष्ठ, नुरज वज्राचार्य र डम्बर तामाङलाई कार्यवाही प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। ग्रीन आर्मी नेपाल विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू सम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थालाई सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: गोर्खा रेडियो हो
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: पैसाको अभावमा सप्तरीकी एकजना महिलाले सरकारी अस्पताल बाहिरै सड़क पेटीमा बच्चा जन्माउनु परेपछि प्रधानमन्त्री बालेन्द्र शाहमाथि सदनदेखि सामाजिक सञ्जालमा समेत आलोचना बर्सिन थालेको छ।
5: विशेष गरी प्रधानमन्त्री शाहले चुनावी सभामा गरेको भाषण यति बेला आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढ़ी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेण्डा सुनाउँदा दर्शक समर्थकले हुटिङ गरेका
6: थिए। दिल्ली छकालै एउटा सुइना देखेका थिए। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेका छौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।
5: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गलपासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुशबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
7: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्री ज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
5: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सड़कमा प्रमाण चाहिन्छ, सरकार गरीबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नु भएको छ। काङ्ग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सड़कमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सड़कमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सड़कमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नुभएको छ।
8: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सड़क पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन? यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
5: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सड़क पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
4: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा महताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री मेहताका अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर बाहिर गएर 4:45 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री मेहताको भनाइ छ।
9: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
4: स्वभावको विषयलाई लिएर रासुपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासुपा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
0: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो पुच्चै छ जस्तो भएन रहेछ बाबु महोदय। के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
4: रासुपा सांसद खगेन्द्र सुनारले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको छ।
3: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी दिँदै परराष्ट्र सचिव राई,
10: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषय
4: संयुक्त राष्ट्र संघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरसम्म न्यूयोर्कको राष्ट्र संघ मुख्यालयमा हुनेछ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन ल्याएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको अर्को प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको हो। पुष्पलाल केशरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंग सहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्ष उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै वहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब दुईवटा प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। अब खबर फटाफट।
5: चितवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 हेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 हेक्टरमा हुँदै स्याङ्जा गलाङ 7 को सेनापोक र 11 को बुढाथोकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापोकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 घण्टा लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि सञ्चार माध्यममा आएका 233 वटा सामग्रीमा पत्रकारिता आचार संहिता उल्लङ्घन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सच्याउन, हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 वटाले अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था।
4: खबर यति नै, नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोभ क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले किएव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10%भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ स्याम्पल सङ्कलन गर्नुहुन्छ।
0: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्रेले अहिलेसम्म सङ्कलित डिएनए नमुनामध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत।
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुराबाट अहिलेसम्म करिब 5000 फेरोमा
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ। अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चरम चलेकै छ, रोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, दुवै प्रस्पेक्टिभबाट आँसु निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो रोड चाहिँ छोडेको अवस्था छैन। त्यो कारणले अब एउटा सर्वोच्च एजुकेलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ दुध ठुलो खसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हिड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको
0: छ। खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त अति जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरेर टनेलभित्रको काम र नेपाल आर्मीले टनेलभन्दा बाहिरको काम, यो दलदल आदि क्याटेगोरी चाहिँ सबैको काम अझै पनि चाहिँ नेपाल प्रहरीले र
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: योजना पनि सँगै बनाइराखेको अवस्था, खरब खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै क्षतिग्रस्त गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गऱ्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारहरूले भनेको भए हामी आफै खोज्छौँ।
0: भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा

0: बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बालबालिका खासगरी खोलाले एकोहोरो हुने भएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रश्न। भोटेको सी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ सडक खण्डको कृष्ण

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: रसुवाको भोटेको सीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2,34,00,000,000,000 बढी रकम लाग्ने अनुमान गरेको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थी हरूको पठन पाठन अवरूद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,000 रूपियाँ लाग्ने अनुमान छ। सरकारले प्रभावित विद्यार्थीका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि घोषणा गरिसकेको छ। नेपालका निजी स्कूलका विभिन्न 5 संघ संस्थाले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन 1,00,00,000 रूपियाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 13,23,10,81,000 बढ़ी रकम मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आज साँझ 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,68,23,55,000 मौजदात छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,32,84,077 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1,00,00,000 निकासा गरिएको थियो। भोटेकोसी बाढीपछि यस सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 आचार संहिता उल्लंघन भएका छन्।
4: प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालना नगरेको लगायतका विषयमा आचार संहिता उल्लंघन भएको जनाएको छ। अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91, गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लंघन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ। आचार संहिता विपरीत देखिएका त्यस्ता सामग्री तत्काल सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न निर्देशन दिएकामा 207 निर्देशन पालना भएको र 19 निर्देशनको अझै पालना नभएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलले सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचार मार्फत सामग्रीको प्रकृति हेरेर आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 तारीखमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी गराउनु भएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी गराउँदै परराष्ट्र सचिव राई,
5: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपाल ले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय, क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रवर्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्ने गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनेन्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन भयो धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने। साथै नेपालले प्रकृति मैत्री जीवनशैली 40% भन्दा बढी जंगल विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।
3: महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हाँ मैं सुन रही हूँ, बोलो। तुम चुप क्यों हो गए? बोलो बोलो ना।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बोटीको सिबाडीमा परेको दस्तिनपछि त्रिशुली 3A सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। काठमाडौँ छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा 8 दिनको बसाएपछि शाह आज साँझ डिस्चार्ज हुनुभएको हो। गएको 19 गते सुरुङबाट उद्धार गरेर शाहलाई उपचारका लागि सैनिक अस्पताल ल्याइएको थियो। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन ल्याएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको हो। पुष्पलाल केसरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंग सहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्ष उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै उहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब 2 प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। छोराछोरी जन्माएपछि केही गरौंला भन्ने सपना साँचेका तर पछि देवघाट वृद्धाश्रममा बस्नु परेका ज्येष्ठ नागरिकलाई बुबाको मुख हेर्ने दिन खासै नौलो लागेको छैन। देवघाट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाको जीवन र अनुभव समेटिएको अनिल ढकालको रिपोर्ट।
4: वृद्ध अवस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तान सुखबाट वञ्चित हुनु परेको छ। यस्तै मध्येका एक काभ्रे मण्डन देवपुर नगरपालिकाका भोलानाथ भारती
5: होइन आनन्द छ सन्तानसँग रमाउने बेलै भएन मेरो
6: किन
5: रमाउने बेलै आएन अब ती कुरा नगरौँ मलाई एकदम आत्मा दुख्छ।
4: खाई नखाई गरेर हुर्काएका सन्तानले गरेको व्यवहार सम्झिँदा आँसु थानिँदैन। सन्तानको रेखदेखमा रहनुपर्ने बेला तिनै सन्तानको व्यवहारले मन अमिलो बनाउँछ। चारवाई छोरा भए पनि गैडाकोटका चेतना ढकाल 78 वर्षको उमेरमा वृद्ध आश्रममा हुनुहुन्छ।
7: ल्याउ भन्छन् खालि तान्छन् ल्याउ भन्छन् तान्छन् उनीहरूसित बस्नु पनि ठिक छैन म एक्लै भने भन्नु त यहीँ बस्नु
4: पारिवारिक किचलो त कोही सन्तानको व्यवस्थाको कारण वृद्ध आश्रममा बस्नु परेको छ। आफ्नै सन्तानको समय नभएपछि वृद्ध आश्रम बस्नुको विकल्प रहेन। तिनै मध्येका एक भरतपुरका हर्क बहादुर तामाङ
8: यहाँ ल्याउँदाखेरि अब जाने कहाँ जाने ठिकै छ यहाँ बसिने त्यति हो उहाँ बसिने त्यति होइन एकमुटी सास छ रहेछ।
4: सन्तानले समय दिन नसकेपछि शान्तिको खोजीमा वृद्ध आश्रममा बास भएको छ।
3: जलनपीडितले 2 लाख रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्। काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीड़ितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न हिंसा पीड़ित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिशमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति महानगरका जनप्रतिनिधि कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड रूपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड रूपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन। कर्णाली शिवराज नेपाल भलिबल लीगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको प्ले अफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो। कर्णाली 25-21, 20-25, 25-23 र 25-22 विजयी भएको हो। कर्णालीले अब उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। अन्नपूर्ण आजै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाइँ, घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाइँ, बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाइँ क्वाइँ, जहिले पनि ल्याइदे भन्छ चोलो अनि साडी, जहिले पनि ल्याइदे भन्छ चोलो अनि साडी, चोलो साडी भन्दा भन्दै गयो घरबारी, उकालीमा टेक्ने लौरो समाउनेमा बाङ्गो, जिन्दगीमा हुने भयो सधैँ।

साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे। चिलाउनेको हलो जुवा भकिम्लाको सोइला, चिलाउनेको हलो जुवा भकिम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला। हामी जस्तो

लाउन खान दिएकै थिए दुख गरी गरी मरि जाने चोला हाम्रो छैन अजम्बरी हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ अर्कालाई बुझाउने मन आफै किन रुन्छ माथि।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ग्यास अभावको विषयलाई लिएर रासोपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ. ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ. प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासोपा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
4: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो पुच्चै छ जस्तो भएन रहेछ बाबु महोदय. के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त. यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो. होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय.
3: यसैबीच नेपाल आयल निगमले पछिल्ला दुई दिनमा करिब 5,000 मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको जनाएको छ. निगमका अनुसार हिजो र आज 3,45,000 बढी सिलिण्डर बराबरको ग्यास नेपाल भित्रिएको छ. विभिन्न नाकाबाट भइरहेको आयातले अब बजारमा ग्यास सहज रूपमा उपलब्ध हुने निगमका अधिकारीहरूले दावी गरेका छन्। यसैबीच ग्यास विक्रेता महासंघले तोकिए भन्दा बढी मूल्य लिने विक्रेतालाई कड़ा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ. महासंघले विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कार्यवाहीको माग गरेको छ. महासंघले विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका लागि सरकारले तोकेको प्रति सिलिण्डर 2,165.38 रूपियाँ मूल्य लिई ग्यास बिक्री गर्न विक्रेताहरूलाई आग्रह गरेको छ. दूरसञ्चार प्राधिकरणले भोटेको सिबाडी प्रभावितका लागि 15 करोड़ रूपियाँ सहयोग गरेको छ. प्राधिकरणले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रकमको चेक हस्तान्तरण गरेको हो. प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न 15 करोड़को चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो. भोटेकोशी बाढीमा परेको 10 दिनपछि त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ. काठमाडौँ छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा 8 दिनको बसाइपछि आज साँझ शाह डिस्चार्ज हुनुभएको हो. गएको भदौ 19 सुरुङबाट उद्धार गरेर शाहलाई उपचारका लागि सैनिक अस्पताल ल्याइएको थियो. प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको छ. आज शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल,
5: हामीले समग्रमा खास गरेर नेपालमा लगानी बढाउने, रोजगारी सृजना गर्ने, धेरैभन्दा धेरै चाहिँ पूर्वाधारहरू चाहिँ बनाउने, त्यो हिसाबमा चाहिँ सरकारको तर्फबाट के कुराहरू हामीले चाहिँ सर्ट आउट गरिदियो भने यो जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सृजना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ. त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय त्यसमा हामीले हरेक सेक्टरको इस्युहरू, अब चाहे म्यानुफ्याक्चरिङको कुराहरू, चाहे एक्सपोर्टको कुराहरू, हाइड्रो पावरको कुराहरू, टुरिज्मको चाहिँ कुराहरू लगायत जति पनि भन्नाले नेपालमा खास गरेर निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ. उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो.
3: रासोपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
6: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ. हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्यान्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ. हिजो पनि जवाफ आएको छ. अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन. हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप फाइनान्स, टेक्नोलोजी र रेजिलियन्समा रूपान्तरण गर्नुपर्छ, अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
3: राप्रपाले कार्यवाही गरेका र कार्यवाही प्रक्रियामा रहेका सात नेपाललाई, सातजना नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: पैसाको अभावमा सप्तरीकी एकजना महिलाले सरकारी अस्पताल बाहिरै सड़क पेटीमा बच्चा जन्माउनु परेपछि प्रधानमन्त्री बालेन्द्र शाहमाथि सदनदेखि सामाजिक सञ्जालमा समेत आलोचना बर्सिन थालेको छ।
4: विशेष गरी प्रधानमन्त्री शाहले चुनावी सभामा गरेको भाषण यति बेला आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढ़ी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेण्डा सुनाउँदा दर्शक समर्थकले होटिङ गरेका
5: थिए। मैली छकालै एउटा सुइना देखेका थिए। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझे छौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।
4: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गल्पासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुसबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
6: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनु भएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्री ज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नु भएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
4: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सड़कमा प्रमाण चाहिन्छ, सरकार गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नु भएको छ। काङ्ग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सड़कमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सड़कमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सड़कमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नुभएको छ।
7: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सड़क पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन? यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
4: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सड़क पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
3: नवलपुरको होप्सेकोट 6 प्लेगाको घाँगी भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ। प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भीरबाट धुवाको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवा निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवा आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ। यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पहिरोका कारण अवरुद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड सञ्चालनमा आएको छ। रिग्दी खोला र सिमलतालको बीचमा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सड़क सञ्चालनमा आएको सड़क विभागले जनाएको हो। गएको बेलुकी पौने 8 बजेतिर पहिरो खस्दा सड़क अवरुद्ध भएको थियो। बढी मूल्यमा ग्यास बेचेको पाइएपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले 461 ग्यास सिलिण्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नरेफाँटबाट 183 पसन्धराबाट 199 भक्तपुरको सूर्य विनायकबाट 75 र इटाछेबाट 14 ग्यास सिलिण्डर बरामद गरेको हो। भक्तपुरको सूर्य विनायकमा सिलिण्डर सहित 5,400 रुपियाँ, इटाछेमा 5,400, नरेफाँटमा 2,500 र वसुन्धरामा 2,600 रुपियाँसम्ममा ग्यास बिक्री भएको पाइएको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। यसैबीच तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने काठमाडौँ मनोहराको किराना पसलेलाई वाणिज्य विभागले 3,00,000 रुपियाँ जरिवाना तिराएको छ। कागेश्वरी मनोहरा छ चकडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3,00,000 रुपियाँ जरिवाना तिराएको हो। विभागले गरेको अनुगमनमा यो पसलले 2,600 रुपियाँमा ग्यास बिक्री गरेको पाइएपछि जरिवाना गरिएको विभागको भनाइ छ। सरकारले ग्यासको मूल्य 2,060 रुपियाँ र उद्योगीले सिलिण्डरको 105 रुपियाँ 38 पैसा ढुवानी खर्च जोडेर ग्यास बेच्नुपर्ने मूल्य तोकिएको छ। नेपाली सेनाले हिजो मात्रै बाढ़ी प्रभावित क्षेत्रबाट 30 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार दिउँसो 5:30 बजेसम्म 30 जनाको उद्धार गरिएको हो। 10 भदौमा भोटेको सिबाडीपछि नेपाली सेनाले अहिलेसम्म 4,137 जनाको हवाई उद्धार गरेको जनाएको छ। जसमध्ये स्वदेशी 3,854 जना छन् भने 283 जना विदेशी नागरिक छन्। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको 2 समितिले काम थालेका छन्। प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री मेहता का अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर गएर बाहिर गएर पौने 5 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कारवाही गर्ने मन्त्री मेहताको भनाइ छ।
4: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
3: अध्यागमन विभागले आफ्नो विदेश भ्रमण सम्बन्धी विवरण नागरिक एपमै हेर्न सकिने जनाएको छ। यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिन सेवाग्राहीलाई विभागमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ। अब खबर फटाफट।
5: चितवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 हेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 हेक्टरमा हुँदै स्याङ्जा गलाङ सातको सेनापोक र 11 को बुढाथोकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापोकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 घण्टा लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि संचार माध्यममा आएका 233 सामग्रीमा पत्रकारिता आचार संहिता उल्लङ्घन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सच्याउन हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था, अब भ्रमण विवरण लिनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने। म्याग्दी धौलागिरी सातको ताकम माविमा पढाइसँगै विद्यार्थीलाई तरकारी खेती गर्न पनि सिकाइँदै कक्षा 6-10 सम्मका विद्यार्थीलाई विद्यालयको 3 रोपनी जग्गामा तरकारी खेतीमा सहभागी गराइँदै भोटेकोशी बाढीपछि विस्थापित भएर काठमाडौँ आएका 132 बाल बालिकालाई गीता माता स्कूल डल्लुमा पढाउन सुरु। नागार्जुनको पहेँलो गुम्बामा राखिएका विद्यार्थीलाई कोशिश नेपालको झोला र पोसाकको व्यवस्था र विद्यालयसम्म ल्याउन र पुर्याउन एलआरआई स्कूलको गाडी व्यवस्था। र बागलुङमा 20 वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या बढ्दै अघिल्लो वर्ष किशोरी आमाको संख्या 308 गएको वर्ष 362 पुगेको स्थानीय स्वास्थ्य संस्थाको तथ्याङ्क।
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: रसुवाको भोटेको सीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2 अर्ब 36 करोड़ बढी रकम लाग्ने अनुमान गरेको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 18 वटा विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढ़ीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थीहरूको पठन पाठन अवरूद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,000 रूपियाँ लाग्ने अनुमान छ। सरकारले प्रभावित विद्यार्थीका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि घोषणा गरिसकेको छ। नेपालका निजी स्कूलका विभिन्न 5 वटा संस्थाले पनि सरकारको आग्रहमा बाढ़ी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन 1 अर्ब रूपियाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।
3: भोटेको सी बाढीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 वटामा आचार संहिता उल्लंघन भएका छन्।
4: प्रेस काउन्सिल नेपालले बाढ़ीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढ़ी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको नगरेको लगायतका विषयमा आचार संहिता उल्लंघन भएको जनाएको छ। अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91, गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 वटा सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लंघन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ।
3: नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन,
5: सरकार सच्चियोस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस्, विनम्र हुनुहोस्, सबैको अस्तित्व स्वीकार गर्नुहोस्, डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहन्छ, सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपल्ट हेर्नुहोस्। हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त हुनेछ।
3: उहाँले सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरणलाई जोड्दै सरकार पूर्ण रूपमा असफल भएको दावी गर्नुभएको छ।
5: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
3: नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कार्यवाहीको माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बराल,
6: सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार त्यहाँ उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने? म सभामुख मार्फत सरकार लाई ध्यान आकर्षण गराउन माग गर्दछु। आजदेखि साइबर बुलिङ यहाँ हजारौं यहाँ भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार, होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू आज अन्त्य गर्नुपर्छ। 90% ताली गर्ने घण्टीका पछाडि चिन्ह राखेर साइबर बुलिङ भइरहेका छन्। यो ध्यान आकर्षण गर्ने कि नगर्ने?
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો
3: दूरसञ्चार प्राधिकरणले भोटेको सिबाडी प्रभावितका लागि 15 करोड रुपियाँ सहयोग गरेको छ। प्राधिकरणले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रकमको चेक हस्तान्तरण गरेको हो। प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न 15 करोडको चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। यस्तै गण्डकीका यातायात व्यवसायीले भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि 27,35,000 बढी रकम सहयोग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी र समितिबाट रकम संकलन गरिएको हो। छोराछोरी जन्माएपछि केही गरौंला भन्ने सपना साँचेका तर पछि देवघाट वृद्धाश्रममा बस्नु परेका ज्येष्ठ नागरिकलाई बुबाको मुख हेर्ने दिन खासै नौलो लागेको छैन। देवघाट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाको जीवन र अनुभव समेटिएको अनिल ढकालको रिपोर्ट।
4: वृद्ध अवस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तान सुखबाट वञ्चित हुनु परेको छ। यस्तै मध्येका एक काभ्रे मण्डन देवपुर नगरपालिकाका भोलानाथ भारती।
5: होइन यहाँ आनन्द छ, सन्तानसँग रमाउने बेलै भएन मेरो।
6: किन
5: रमाउने बेलै आएन? अब ती कुरा नगरौँ, मलाई एकदम आत्मा दुख्छ।
4: खाई नखाई गरेर हुर्काएका सन्तानले गरेको व्यवहार सम्झिँदा आँसु थामिँदैन। सन्तानको रेखदेखमा रहनुपर्ने बेला तिनै सन्तानको व्यवहारले मन अमिलो बनाउँछ। चारवाई छोरा भए पनि गैडाकोटका चेतनाथ ढकाल 78 वर्षको उमेरमा वृद्ध आश्रममा हुनुहुन्छ।
7: ल्याउ भन्छन् खालि तान्छन्, ल्याऊ भन्छन् तान्छन्, उनीहरूसित बस्न पनि ठिक छैन। म एक्लै भने भन्न त यही बात
4: पारिवारिक किचलो त कोही सन्तानको व्यवस्थाको कारण वृद्ध आश्रममा बस्नु परेको छ। आफ्नै सन्तानको समय नभएपछि वृद्ध आश्रम बस्नुको विकल्प रहेन। तिनै मध्येका एक भरतपुरका हर्क बहादुर तामाङ।
8: यहाँ जाँदाखेरि अब जाने कहाँ जाने, ठिकै छ, यहाँ बसिने त्यति हो, उहाँ बसिने त्यति होइन, एकमुठी सास छ रहेछ।
4: सन्तानले समय दिन नसकेपछि शान्तिको खोजीमा वृद्ध आश्रममा बास भएको छ।
3: बेलायती सैनिकले प्रयोग गर्ने SA-80 राइफल प्रतिस्थापन गर्ने रक्षा मन्त्रालयको ग्रेभन परियोजनामा कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ। प्रतिस्पर्धामा सामेल एउटा कम्पनीको M-8 राइफलको अवस्था हेर्न BFPS फोर्सेस न्यूजले पहुँच पाएको छ। कम्पनीको मुख्यालयमा रहेको अमेरिकाको न्यू ह्याम्पसायरमा पुगेकी BFPS-की स्यान ग्रसेक मेलबर्नको रिपोर्ट।
9: And here we go, going hot.
10: This is the sound of the M8.
9: You're going to be the first journalist to ever fire the M8. Honestly, not a lot of people have shot it. This is a US Army only thing.
10: Adam Agri is SIGSAL's director, technical sales and support, and explains how the M8 evolved from its predecessor, the M7.
9: It is the shorter version of the M7. It's lighter and shorter and more compact. Keeping lethality is up.
10: The SA-80 was originally introduced back in the 1980s.
11: I don't think the SA-80 is a bad system. I think it's just, it's older, right? And at the time, it was cutting edge.
10: Whichever rifle the MOD chooses, personnel tell me they want one that's lightweight, that's easy to clean, that's adaptable, and could be used by left-handed shooters.
3: गत हप्ता यमनमा लडाईँ चर्केपछि हजारौं मानिस घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। केही दिनमै यो संख्या दुब्बरभन्दा बढी भएको राष्ट्रसंघको भनाई छ। लडाईँ चर्किएपछि कम्तीमा 46,000 मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमा नियन्त्रण जमाएका इरान समर्थित हुथीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध आक्रमण शुरू गरेका छन्। यो लडाईँमा सयौं मानिस मारिएका छन्। राष्ट्रसंघीय निकायले यही मंगलबारसम्म यो संख्या करिब 18,500 बताएको थियो। साउदी अरबले यमनमा दर्जनौं हवाई आक्रमण गरेको छ। हुथी संचार माध्यमका अनुसार पछिल्ला दुई आक्रमण मोचा विमानस्थलमा भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पश्चिमी तट र ताई क्षेत्रमा मानिसहरू विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार गैराती मोचा शहरबाट ठूलो संख्यामा मानिसहरू आफ्ना सामान लिएर निस्केको देखिएको छ। हुतीसम्मले रणनीतिक महत्वको लाल सागर स्थित बन्दरगाह सर मोखा आफ्नो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: पैसाको अभावमा सप्तरीकी एकजना महिलाले सरकारी अस्पताल बाहिर सड़क पेटीमा बच्चा जन्माउनु परेपछि प्रधानमन्त्री बालेन्द्र शाहमाथि सदनदेखि सामाजिक सञ्जालमा समेत आलोचना बर्सिन थालेको छ।
4: विशेष गरी प्रधानमन्त्री शाहले चुनावी सभामा गरेको भाषण यति बेला आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढ़ी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेण्डा सुनाउँदा दर्शक समर्थकले हुटिङ गरेका
5: थिए। दिल्ली छकालै एउटा सुइना देखे थिए, सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेछौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।
4: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गल्पासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुशबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
6: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
4: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सड़कमा प्रमाण चाहिन्छ, सरकार गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नु भएको छ। कांग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सड़कमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सड़कमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सड़कमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नु भएको छ।
7: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सड़क पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
4: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सड़क पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
3: अब खबर फटाफट।
4: चितवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 हेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 हेक्टरमा हुँदै स्याङ्जा गलाङ साथको सेनापुक र 11 बुढाथुकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापुकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 घण्टा लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि संचार माध्यममा आएका 233 सामग्रीमा पत्रकारिता आचार संहिता उल्लङ्घन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सच्याउन, हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था, अब भ्रमण विवरण लिनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य हुने। म्याग्दी धौलागिरी साथको ताकम माविमा पढाइसँगै विद्यार्थीलाई तरकारी खेती गर्न पनि सिकाइँदै कक्षा 6-10 विद्यार्थीलाई विद्यालयको 3 रोपनी जग्गामा तरकारी खेतीमा सहभागी गराइँदै भोटेकोशी बाढीपछि विस्थापित भएर काठमाडौँ आएका 132 बाल बालिकालाई गीता माता स्कूल डल्लोमा पढाउन सुरु। नागार्जुनको पहेँलो गुम्बामा राखिएका विद्यार्थीलाई कोशिश नेपालको झोला र पोसाकको व्यवस्था र विद्यालयसम्म ल्याउन र पुर्याउन एलआरआई स्कूलको गाडी व्यवस्था। र बागलुङमा 20 वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या बढ्दै अघिल्लो वर्ष किशोरी आमाको संख्या 308 गएको वर्ष 362 पुगेको स्थानीय स्वास्थ्य संस्थाको तथ्याङ्क।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: ग्रीन आर्मी नेपाल विरूद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णु वर्सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। हिजो दायर भएको रिटको पहिलो पेशी आउँदो सोमबारका लागि तोकिएको छ। ज्ञासभाको विषयलाई लिएर रासोपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासोपा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
4: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो पुच्चै छ जस्तो भएन र सभामुख महोदय, के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो, होइन भने महिने पछि ग्यासको